तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 पिपल पावर्ड रेडियोमा म प्रत्यष्ठा। हामीले भर्खर सुन्यौँ सुशान्त केसीको बार्दली। अबको पालो रहेको छ वाट्स अन क्यानबेरा सेगमेन्टको। 7 अगस्तदेखि 13 अगस्तसम्म क्यानबेरामा के हुँदैछन् त सुनौ। तपाईँको सप्ताह अझै रमाइलो बनाउने केही छानिएका कार्यक्रमहरू। 7 अगस्तमा नेसनल आर्बोरिटियममा तारा मण्डल हेर्ने स्टार गेजिङ कार्यक्रम छ। साथै ब्ल्याङ्क कल्चरल पर्फर्ममा थ्याङ्क गड इट्स थिएटर सो चलिरहने छ भने 8 अगस्त शनिबारको दिन सिबिआर इन्डी कमिक एन्ड जाइन फेयर ड्रागन ड्रिमिङ लन्च पार्टी फेसन थ्रिफ्ट मार्केट र एआइएस एरिनामा क्यानबेरा ब्रेभको आइस हकी खेल हुँदैछ। एनएफएसएमा गस्ती गर्ल्स एडभेन्चर फिल्म टुर पनि यही दिन 2017 चल्नेछ भने 9 अगस्तमा विन्टर इन द वुड्स कार्यक्रममा को अन्तिम दिन तथा मानुका ओभलमा एएफएल खेल जायन्ट्स वर्सेस सन्स हुँदैछ। साथसाथै 12 अगस्तमा गुड गेम्स गङ्गालिनमा रिफ्ट बाउन्ड नेक्सस नाइट्स गेमिङ कार्यक्रम र हेलेनिक क्लबमा अगस्त मिटिङ हुँदैछ भने 13 अगस्त क्रानबर्नमा स्मार्ट रिकभरी सत्र हुन गइरहेको छ। क्यानबेरामा यो हप्ता सांस्कृतिक खेलकुद र परिवार मैत्री गतिविधिहरूले भरिपूर्ण छ। छानेर सहभागी हुनुहोस्, सप्ताह रमाइलो बनाउनुहोस्। नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 अबको पालो रहेको छ अर्को गीतको। अब सुनौ इन्दिरा जोशीको बेहुली। इन्जोय दिस ट्र्याक।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि 2XFM 98.3 म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ इन्दिरा जोशीको बिहुली. आई होप यु इन्जोय द सङ. अबको पालो रहेको छ इन स्टुडियो इन्टरभ्यूको. हाम्रो कार्यक्रममा इन स्टुडियो इन्टरभ्यूको मुख्य उद्देश्य क्यानबेरामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनुभएका नेपालीहरूको कथा, अनुभव र प्रेरणालाई उजागर गर्नु हो. क्यानबेरामा नेपाली भाषीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ र नेपाली भाषा हाम्रो समुदायको पहिचान, सम्बन्ध र आत्मीयताको आधार बनेको छ. त्यसैले भोइस अफ क्यानबेराले नेपाली भाषालाई जोगाउने, बोल्ने र गर्वको साथ प्रस्तुत गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको छ. आज हामीसँग हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरामा आजको विशेष अन्तर्वार्ता सेगमेन्टमा स्वागत छ. हामीसँग आज स्टुडियोमा एक प्रेरणादायी अतिथि हुनुहुन्छ अनुपाध्याय. विकास क्षेत्रमा 2 दशक भन्दा बढी अनुभव र नेपालदेखि अस्ट्रेलियासम्मको यात्रामा निरन्तर सामाजिक रूपान्तरणको लागि काम गरिराख्नु भएको डेडिकेटेड प्रोफेसनल. नेपालमा लैङ्गिक समानता, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, बाल संरक्षणदेखि लिएर परियोजना डिजाइन र कार्यान्वयनसम्म अनुजीले विविध क्षेत्रमा नेतृत्व गरिरहनु भएको छ. अहिले उहाँ अस्ट्रेलियन वाटर पार्टनरसिपमा कार्यक्रम अधिकृतको रूपमा वाटर रिसोर्स म्यानेजमेन्ट विषयमा क्षेत्रीय स्तरमा योगदान दिइरहनु भएको छ. आजको कुराकानीमा हामी अनुजीको व्यक्तिगत यात्रा, विकास क्षेत्रमा उहाँले देखेका रूपान्तरणहरू, फिल्ड वर्कमा महिलाले भोग्ने चुनौती र अस्ट्रेलियामा बसेर पनि नेपालसँग कसरी जोडिरहन सकिन्छ भन्ने विषयमा संवाद गर्नेछौँ. अनुजी स्वागत छ.
1: धन्यवाद प्रतिष्ठाजी.
0: कस्तो हुनुहुन्छ?
1: म ठिक छु. धेरै खुसी लाग्यो तपाईँसँग भेट भएर.
0: थ्याङ्क यू हामीलाई आज टाइम दिनुभएकोमा. अब अलिकति कुरा सुरु गर्दाखेरि हजुरलाई क्यानबेरा बसाइ कस्तो लाग्छ?
1: क्यानबेरा बसाइ रमाइलो छ. म पहिला पनि यहाँ बसेको 2017 र 2018 म मास्टर्स पढ्न आएको थिएँ. त्यतिखेर चाहिँ अब चोइसले होइन, त्यतिखेर त हुन्छ नि क्यानबेरा राम्रो छ, ब्युटिफुल छ भनेर भन्दा पनि युनिभर्सिटीहरू चुज गर्दाखेरि लकिली क्यानबेरा सेलेक्ट गरेको थिएँ. तर यहाँ बस्दाखेरि चाहिँ मलाई क्यानबेरा एकदमै मन पर्यो. त्यतिखेर नै क्वाइट होइन, पिसफुल छ, अरू सहरहरू जस्तो क्राउड छैन. अनि त्यो हिसाबले चाहिँ क्यानबेरा एकदम लिभेबल सिटी हो भन्ने त्यतिखेरै इम्प्रेसन थियो. अनि यस बेला यतिखेर आउँदाखेरि पनि मैले यति बेला चाहिँ एकदम कन्सियस डिसिजन नै हो, क्यानबेरा नै बस्छु भनेर आएको. क्यानबेरा मलाई एकदम मनपर्छ.
0: अब नेपालदेखि अस्ट्रेलियासम्म, अस्ट्रेलिया धेरै वर्षपछि फेरि आउनुभयो होइन?
1: हजुर.
0: अब अहिले अस्ट्रेलियासम्मको यात्रा गर्दाखेरि है, नेपालबाट भनौँ न, अब मान्छेले अलिकति यङ एजमा आउनुपर्छ भन्ने कुरा पनि गरेर आउँछ. सो एउटा एज प्रोफेसनल्ली इस्ट्याब्लिस भइसकेपछि तपाईँ अस्ट्रेलिया आउँदाखेरि कस्तो चुनौती र अवसरहरू चाहिँ यहाँले जुझ्नु पर्यो अथवा चाहिँ ग्र्याब गर्न पाउनुभयो?
1: पालबाट जब म अब अस्ट्रेलिया जाने भएँ यसपालि भन्ने खालको, अथवा जानलाई कोसिस गर्छु भन्ने कुराहरू सुरु हुँदैखेरि चाहिँ मलाई यो चाहिँ चुनौतीपूर्ण हुन्छ नै भन्ने थियो होइन. त्यसमा चाहिँ म प्रिपेयर थिएँ. किन भन्दाखेरि एउटा तपाईँले भन्नुभए जस्तै करियर वाइज एक हिसाबको सेटल थिएँ म नेपालमा होइन. राम्रै कामहरू गरिरहेको थिएँ थुप्रै वर्षदेखि. धेरैजनाले सल्लाह पनि दिन्थे यो राइट टाइम होइन अब फेरि मुभ गर्नलाई, तिमी यहाँ सबै हुन्छ नि करियर वाइज सबै सेटल भएर बसेको मान्छे भन्ने कुराहरू नै थियो. त्यो हिसाबले चाहिँ अलिक चुनौतीपूर्ण हुन्छ नै जस्तो लागेको थियो. अभियसली एज वाइज पनि भर्खरको यङ मान्छेहरूलाई ट्रान्जिसन जति इजी हुन्छ त्यति चाहिँ अब 40 आसपास छु म होइन. अनि त्यो हिसाबले एज वाइज पनि त्यति धेरै सहज चाहिँ हुँदैन भन्ने हिसाबले म मेन्टल्ली प्रिपेयर थिएँ. आउँ कि नआउँ भन्ने नै दोधार पनि थियो होइन. अब तर धेरै हिसाबले सोच्दाखेरि चाहिँ अब ओके, नेपालभन्दा अस्ट्रेलियामै बेटर हुन्छ होला. चुनौती त दुवैतिर छ होइन, तर कम्पेयर गर्दाखेरि चाहिँ मेबी अस्ट्रेलियाको बसाइ अलिकति कम चुनौतीपूर्ण हुन्छ कि नेपालभन्दा भन्ने लागेर यो डिसिजन लिएको हो. तर चुनौतीको लागि म त्यहीँ हुँदैखेरि प्रिपेयर थिएँ र जुन हिसाबले प्रिपेयर भएर थिएँ त्यही खालको चुनौती भोगे पनि होइन. अभियसली अब यसै पनि एक ठाउँबाट अर्को ठाउँमा ट्रान्जिट गर्ने भन्ने कुरा ठुलै कुरा हो, गाह्रै कुरा हो होइन. अनि त्यहाँ सँगसँगै चाहिँ फेरि अब मुख्य कुरा त सेटल हुने कुरा नै महत्त्वपूर्ण कुरा हो नि त होइन. किन भन्दा एउटा करियर वाइज सबै वाइज सेटल भएको, एक ठाउँमा बसिसकेको, कनेक्ट भएर बसेको, अनि त्यहाँबाट छुटेर नयाँ ठाउँमा आउँदाखेरि त्यो नयाँ सृजना गर्नु पर्यो. सबै हिसाबको नयाँ कुराहरू थियो, नेटवर्कदेखि लिएर होइन, कम्युनिटी, अनि त्यसपछि काम, सबै हिसाबले नयाँ कुरा गर्नुपर्ने थियो. अनि चुनौती थियो, सजिलो चाहिँ थिएन सुरु सुरुमा, चाहिँ गाह्रै भयो भनौँ न. अब घर खोज्ने कुराहरू होइन, सुरुको एक हप्ता त साथीकोमा बस्ने, तर अब सधैँ त्यहाँ बसेर सम्भव थिएन. अनि घर खोज्नु पर्ने थियो, जागिर खोज्नु पर्ने थियो, अनि बच्चा लिएर आएको थिएँ, उसको स्कुल भर्नाको कुरा थियो. अनि प्लस अर्को चुनौती चाहिँ के पनि होला एडिसनल मेरो केसमा भन्दा, म चाहिँ सिङ्गल पेरेन्ट हो होइन. अनि त्यो हिसाबले चाहिँ मलाई इमिडिएटली अभियसली कमाइहाल्नु पर्ने बाध्यता पनि थियो आफ्नो लागि आफ्नो बच्चाको लागि. तर अब यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने जतिसुकै तपाईँको एक्सपिरियन्स जे भए पनि यहीँको डिग्री थियो मसँग, हुन त यहीँ काम गरेको एक्सपिरियन्स थिएन तर डिग्री यहीँ थियो, तर जागिर चाहिँ ढिलो चाँडो पाउँछु होला जस्तो चाहिँ लागेको थियो. तर मलाई गाह्रो चाहिँ भयो जब पाउनलाई, इभन सर्भाइभलकै लागि पनि मलाई एकदम गाह्रो भयो सुरुमा. अनि सानोतिनो अड जबहरू जस्तो पाउँछु त्यस्तै गर्न थालेँ. अनि क्याफेको काम, आउट अफ स्कुल आवर केयरहरूमा पनि काम गरेँ. अनि सबै खालको कामहरू गरेँ, जे जे अभाइलेबल थियो त्यतिखेर गरेँ. अनि बिस्तारै आफ्नो आफ्नै स्किलको कामहरू पनि ट्राई गर्दै गएँ. अनि अब अझै पनि आफैलाई एकदम वेल सेटल छु भन्ने त लाग्दैन, अब काम त गरिरहेको छु तर पनि चुनौती अहिले पनि छ, तर अब रिलेटिभली पहिला आउने बित्तिकैको भन्दा त अलिकति बेटर छ कि जस्तो लाग्छ अहिले.
0: त्यही त, अब नेपालबाट एउटा इस्टाब्लिस प्रोफेसनल भएर आउँदाखेरि चाहिँ होइन, मैले पनि भोगेको दुई तिनवटा कुरा मेरो आफ्नो एक्सपिरियन्समा मलाई के लाग्यो भने, जस्तो एउटा चाहिँ आइडेन्टिटी क्राइसिस हुने रहेछ क्या. जस्तो के हुने रहेछ भने, हामी आउँछौँ अनि यहाँ त सबै नयाँ हुन्छ नि त होइन, अनि आफूलाई दुई चारजना मान्छेले त चिन्थे होइन ब्याक होम, तर यहाँ त अब छैन को कसो, जिरोबाट आफ्नो आइडेन्टिटी स्टार्ट गर्नुपर्ने रहेछ. अनि आफू अब एक दुई महिना अथवा भनौँ न एउटा एउटा ठाउँमा पुगिसकेपछि त्यो सबै स्ट्रगल फर्केर हेर्दा चाहिँ एउटा प्राउड पनि फिल हुने रहेछ क्या होइन. सो अब हजुरले झन् एज सिङ्गल मम चाहिँ कति धेरै स्ट्रगल गर्नुभएको छ, तर वेन यु लुक ब्याक आइएम स्योर होइन तपाईँ एकदम प्राउड फिल गर्नुहुन्छ होला.
1: एकदम एकदम आई अग्री विथ यु. आइडेन्टिटी क्राइसिसको कुरा चाहिँ एकदमै एप्लिकेबल भयो मेरो लागि पनि, किन भन्दाखेरि नेपालमा चाहिँ जुन सेक्टरमा काम गर्थ्यो त्यो सेक्टरमा धेरै थोरैजनाले चिनेको हुन्थ्यो मलाई, मेरो आफ्नो स्किल के हो होइन, मेरो एक्सपर्टिज, मेरो स्ट्रेन्थ के हो भन्ने त आफूलाई थाहा हुन्छ नि. तर यहाँ आएर तपाईँले चाहिँ अब काम खोज्दाखेरि कतिपय काममा तपाईँको स्किल, तपाईँको एक्सपर्टिज कामै लाग्दैन कि होइन, सुरुमा स्टार्ट गर्ने काममा. अनि उनीहरूको लागि तपाईँ कोही पनि होइन होइन, अनि त्यो हुँदाखेरि त्यो सबै बिर्सेर त्यो कुराहरू आफ्नो के भन्ने त्यसलाई त्यो सेल्फ इस्टिम भन्ने कि इगो भन्ने कि के भन्ने त्यसलाई कम्प्लिटली असाइड राखेर स्क्रचबाट सुरु गर्नुपर्ने थियो, जसको लागि म रेडी थिएँ, आफूलाई एकदमै मेन्टली प्रिपेयर गरेरै आएको थिएँ. अनि त्यो हिसाबले मलाई काममा हुन्छ नि मलाई त्यस्तो नरमाइलो फिल पनि भएन, जे काम पाएँ एटलिस्ट मैले सर्भाइभलको लागि गर्नै पर्छ भनेर मैले कामलाई जहिले पनि रेस्पेक्ट गरेरै काम गरेँ. आफूलाई डिप डाउन नरमाइलो चाहिँ लाग्थ्यो बेला बेलामा होइन, तर म त्यस्तो भएर त्यस्तो दुखी चाहिँ भएन, एटलिस्ट मेरो बिलहरू पे भइरहेछ जे जे गरे पनि, त्यो पनि भयो. नि अर्को चाहिँ कस्तो पनि फिल भएको थियो मलाई भने, मैले इनकेस आफ्नो स्किलको काम कहिले पाइनँ भने पनि म हरेस खाँदिनँ होइन, यहाँ त एकदम धेरै अपर्च्युनिटी छ जे भए पनि नेपालमा भन्दा, र यहाँ चाहिँ कामको सम्मान छ जुनसुकै काम गरे पनि तपाईँलाई. अब हाम्रै कम्युनिटीले मात्रै हो अलिकति जज गर्ने जस्तो लाग्छ, नभए अरूले जज गर्ने अनि लुक डाउन गर्ने त्यस्तो चाहिँ छैन कि जस्तो लाग्छ नि त रिलेटिभली उता भन्दा. त्यो भएर चाहिँ मैले आफ्नो काम पाइनँ भने पनि म हरेस खाँदिनँ भन्ने नै थियो त्यो हिसाबले. अब अप्लाई त गरि नै राखेँ, जबहरू हन्टिङको कामहरू गरिरहेको थिएँ, एकदमै धेरै नै एप्लिकेसनहरू सब्मिट गरेँ, तर पनि म इनकेस पाइनँ भने चाहिँ म यसै गरी पनि सर्भाइभ गर्न सक्छु चाहिँ थियो, अलिकति स्वास्थ्यले साथ दिएसम्म भनौँ न.
0: यहाँ सबैको एउटै स्टोरी जस्तो हुने रहेछ कि, त्यो स्ट्रगल चाहिँ कसैले भनौँ न अड जब सबैले नै गरे हुँदो रहेछ होइन, अब यहीँको नागरिकले पनि हामी बाहिरबाट आउनेले पनि
1: एक्ज्याक्टली.
0: त्यो भएर आई थिङ्क त्यो भएर पनि एउटा डिग्निटी के सबै काममा आफ्नै एउटा रिस्पेक्ट चाहिँ छ होइन, अनि एटलिस्ट काम गर्नु नै ठुलो कुरा हो. यहाँ चाहिँ काम नगर्नेलाई लुक डाउन गर्ने होइन, अब यो किन काम गरेन भने जस्तो गर्ने, अनि काम गर्नेलाई चाहिँ एउटा इज्जत चाहिँ छ होइन. अब अलिकति हजुरले हजुरको पुरानो कामकै कुरा गरौँ होइन, नेपालमा गर्नुभएको कामहरू, अनि यहाँ पनि अहिले हजुर नन प्रफिटमा काम गर्नुहुन्छ होइन, त्यसको अलिकति कुरा गरौँ. जस केले हजुरलाई यो डेभलपमेन्ट सेक्टरमा काम गर्नलाई चाहिँ उत्साहित गर्यो?
1: सुरुमा त म एकदम यङ एजमा काम सुरु गरेको थिएँ, रहरै रहरमा सुरु गरेको थिएँ. मलाई त्यस्तो हुन्छ नि लाइफमा यो गर्छु त्यस्तो गोलले गाइड गर्ने भन्दा पनि एकदम फ्यान्सी रेडियोको जब पाएको थिएँ, अन्त जब ट्रेनिङ भनेर एन्टेना फाउन्डेसनसँग काम गर्थेँ, रहरै रहरले सुरु गरेको हो. रेडियोमा काम गर्दा गर्दै एन्टेना पछि अर्को संस्था जोइन गरेँ, इक्वल एक्सेस नेपाल. अनि कस्तो भयो भने बिस्तारै बुझ्दै गएँ, मैले काम गरिरहेको एरिया चाहिँ कम्युनिकेसन फर डेभलपमेन्ट अन्तर्गत पर्दो रहेछ, विकासका लागि संचार, विकासका लागि चाहिँ संचार चाहिँ महत्त्वपूर्ण छ भन्ने कन्सेप्ट मैले बुझ्दै गएँ होइन. अनि इक्वल एक्सेसमा आइसकेपछि चाहिँ अलिकति अपर्च्युनिटीको त्यो दायराहरू फराकिलो हुँदै गयो. अनि रेडियो कार्यक्रमहरू गर्ने दौरानमै रेडियो पनि विकासका लागि संचार अन्तर्गतकै हुन्छ नि, जागरण फैलाउने, व्यवहार परिवर्तन गर्ने कार्यक्रमहरूमा आबद्ध थिए. विशेष गरी यही महिला सशक्तिकरण, महिला विरुद्ध हिंसा, एचआइभी अनि हेल्थ स्वास्थ्यका विभिन्न अवधारणाका कुराहरूसँग काम गरे जोडिँदै काम गर्दै आउँदाखेरि चाहिँ हामी चाहिँ मेरो कामको प्रकृति कस्तो थियो भने विभिन्न ठाउँमा गएर अन्तर्वार्ताहरू कलेक्ट गरेर अनि फिचर फिचर अथवा रिपोर्टहरू बनाउनु पर्ने खालको कामहरू थियो अनि एकदमै रमाइलो पनि लाग्थ्यो। अनि त्यो दौरानमा चाहिँ विभिन्न ठाउँमा जाँदाखेरि विभिन्न मान्छेका अनुभवहरू सुन्दाखेरि चाहिँ उहाँहरूको अनुभवसँग जोडिने मौका पाएँ भनौँ न। ओहो, मैले देखेको जुन समाज छ त्योभन्दा बियन्ड धेरै कुराहरू रहेछ अझै भन्ने त्यो सिक्ने मौका पाउँदै गएपछि चाहिँ म चाहिँ अब यही कम्युनिटीको लागि यही समुदायको लागि चाहिँ अझ काम गर्न चाहिँ मलाई रहर जाग्दै गयो भनौँ न, बियन्ड रेडियो पनि। अनि कस्तो मौका पाएँ भने इक्वल एक्सेसमै काम गर्दा गर्दै रेडियो प्रोग्राम डिजाइनिङ भन्दा बाहेक पनि त्यही कम्युनिकेसन फर डेभलपमेन्ट प्रोजेक्टहरूको लागि प्रपोजलहरू लेख्ने अनि प्रोग्रामहरू डिजाइन गर्ने अनि कम्युनिकेसन भन्दा बियन्डको अरू कामहरू इम्प्लिमेन्ट गर्ने मौकाहरू पाउँदै गएर त्यसरी चाहिँ विकाससँग जोडिने मौका पाएँ। तर कस्तो भन्दा पहिला सुरुमा रेडियोसँग कनेक्ट हुने चाहिँ रहर थियो भने पछि बिस्तारै त्यसमा इन्ट्रेस्ट बढ्दै गयो अनि मान्छेहरूको अनुभव अनि विशेष गरी महिलाहरूको स्टोरी एकदमै धेरै सुन्ने मौका पाएँ कि हुन्छ नि, महिला भाइलेन्स अगेन्स्ट वुमेनको रेडियो प्रोग्रामहरू गर्दाखेरि यस्तो यस्तो अनुभवहरू सुन्न पाएँ कि जुन कुरा मैले आफ्नो जीवनमा नि कल्पना गरेको थिइनँ, आफ्नो वरिपरिको समुदायमा पनि त्यो कुरा देखेको थिइनँ कि। अनि त्यो हुँदाखेरि चाहिँ ओके, उहाँहरूको लागि चाहिँ म चाहिँ आई क्यान बी भोइस फर दोज भोइसलेस पिपल भन्ने खालको एउटा खालको के भन्ने ऊर्जा मिल्यो। त्यसरी चाहिँ डेभलपमेन्ट सेक्टरमा जोडिँदै आएँ अनि पछि त त्यसैबाट हुन्छ नि प्रोग्रेस हुँदै गयो अगाडि अगाडि विभिन्न विकासका विभिन्न अरू थिमहरूमा पनि काम गर्दै गर्दै अहिले चाहिँ अब कार्यक्रम डिजाइन र कार्यक्रम प्रोग्राम म्यानेजमेन्टको केही थोरै बहुत स्किलहरू छ भनौँ न।
0: कस्तो इन्सपायरिङ स्टोरी होइन हजुरको, भने हुन्छ नि यो जर्नी क्या, अब कसरी सुरु गर्नुभयो, आज त सिट साटिएछ यता हजुरलाई राखेर उतामा बस्नुपर्ने रहेछ,
1: पहिलोचोटि एज अ गेस्ट अन्तर्वार्ता दिइरहेको छु, रमाइलो हुँदो रहेछ यो एक्सपिरियन्स
0: है, कस्तो खुसी लाग्यो मलाई पनि। मलाई पनि इन्टरभ्यू लिँदा एकदम रमाइलो लाग्छ कि त्यो प्यासन, जति क्वेसन सोध्दै गयो त्यति त्यो प्यासन निस्किँदै जान्छ नि होइन, इन्टरभ्यू दिन बस्ने मान्छेको, अनि कस्तो रमाइलो लाग्छ। अनि कतिपय भेटघाटमा थाहा नहुने कुराहरू पनि यसरी थाहा हुन्छ होइन, अनि मलाई एकदम मन परेको छ, मलाई पनि यो, म पनि सिक्दैछु अझै रेडियो। अब अलिकति हजुरले काम गर्नुभएको कुरामा जेन्डर लेन्सको कुरा गर्नुभयो भने अब ठ्याक्कै यो एकदम टेक्निकली भन्दा पनि हजुरको पर्सनल एक्सपिरियन्सहरूमा होइन, हजुरले जे देख्नु भएको छ फिल्डमा, त्यसमा चाहिँ जस्तो डेभलपमेन्ट प्र्याक्टिसमा चाहिँ जेन्डर लेन्स चाहिँ किन एकदमै इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ हजुरलाई?
1: यो चाहिँ अब अहिले त यो एकदमै इम्पोर्टेन्ट कन्सेप्टको रूपमा अगाडि आइरहेको छ होइन, जहाँ पनि यो अहिले जेट्सी भन्ने कन्सेप्ट चाहिँ जहाँ पनि हुन्छ नि त्यो नभइकन कुनै पनि डेभलपमेन्ट विकासको परियोजनाहरू त के भन्ने त्यसलाई, यो चाहिँ एउटा नन नेगोसिएबलको रूपमा आइरहेछ होइन। मैले सुरुमा आजभन्दा 12-15 वर्ष अगाडि काम गर्दाखेरि नेपालको कन्टेक्स्टमा चाहिँ मैले यो यसको हुन्छ नि यसको थियोरी यसको प्रिन्सिपल बुझेको चाहिँ थिइनँ, तर मलाई के चाहिँ फिल हुन्थ्यो भने जहिले पनि महिलाहरूसँग कुरा गर्ने दौरानमा उहाँहरूको जुन एकदमै व्यक्तिगत एक्सपिरियन्स हुनुहुन्थ्यो घरमा, अब श्रीमानसँगको सम्बन्धको कुराहरूमा, घर व्यवहारको निर्णयहरूमा चाहिँ आफ्नो भोइस काउन्ट नै नहुने, घर व्यवहारको सल्लाह गर्दाखेरि श्रीमतीसँग सोध्नुपर्छ भन्ने नै नहुने पुरुषहरूमा होइन, श्रीमान अनि ससुरा बसेर घरको सबै खालको व्यवहारको कुराहरू चाहिँ डिसाइड गर्ने कुराहरू सुनाउनुहुन्थ्यो, अनि मेरै घरमा पनि त्यो देख्थेँ मैले, त्यस्तो कुराहरू आफ्नै वरिपरि पनि देख्थेँ, भनेको महिलालाई चाहिँ अब एज अ ह्युमन बिङ नै पनि कतिपय अवस्थामा ट्रिट नगरेर अनि एक्जिस्टेन्स पनि उनीहरूको एक्जिस्टेन्स पनि नस्वीकारेको कन्टेक्स्टहरू पनि देखेको थिएँ सुनेको थिएँ। त्यो हुँदाखेरि चाहिँ त्यो मलाई चाहिँ त्यो देख्दाखेरि भोग्दाखेरि चाहिँ कस्तो अनफेयर हो यो भन्ने चाहिँ लाग्थ्यो होइन, त्यसरी चाहिँ मैले मेरो आफ्नो इन्क्लुजन अथवा इक्वालिटीको कन्सेप्ट चाहिँ त्यसै गरी बुन्दै आएको होला जस्तो लाग्छ मैले हेर्दै सिक्दै, मलाई त्यो थियोरी किनभने मैले यसमा पढेर हुन्छ नि यसमा यसको प्रिन्सिपल अथवा यसको थियोरीहरूको बारेमा मलाई त्यति धेरै ज्ञान थिएन त्यति बेला, तर यस्तै गरी अनुभवहरू सुन्दै जाँदाखेरि चाहिँ आफ्नै हिसाबले हेर्दाखेरि चाहिँ यो चाहिँ अनफेयर हो नि त, कुनै एउटा हाफ अफ द पपुलेसनको लागि त एकदम धेरै अनफेयर हो भन्ने कुराहरू गएर यसरी बुझ्न थाले, अनि पछि चाहिँ अब यसको कन्सेप्टहरू यसको टेक्निकालिटी यसको थियोरीहरू पनि पढ्ने मौकाहरू पाएँ। अब अहिले अहिले अहिले हेर्दाखेरि चाहिँ के लाग्छ भने डेभलपमेन्ट त इट्स कम्प्लिटली इनकम्प्लिट विदाउट कन्सेप्ट अफ जेट्सी होइन, अनि हामीले विकासको कुरा गर्ने बित्तिकै चाहिँ सस्टेनेबिलिटीको कुरा गर्नुपर्छ होइन, कतिको इफेक्टिभ छ कुनै पनि इम्प्लिमेन्टेसन कुनै पनि इन्टरभेन्सनको कुराहरू गर्दाखेरि, अभियसली त्यहाँ चाहिँ कुनै एउटा सेक्टरलाई चाहिँ कम्प्लिटली अभोइड गरेको छ भने त्यसलाई त हामीले विकास भन्नै मिल्दैन होइन, विकास चाहिँ तब मात्रै सफल हुन्छ जब चाहिँ त्यो सम्पूर्ण खालको त्यसले चाहिँ सबै समुदायहरूलाई समावेश गरेको छ कि छैन होइन, सबैको कुरा सुनेको छ कि छैन, सबैको कुरा सुनेर चाहिँ त्यही अनुसारको डिसिजन मेकिङ त्यहाँ भएको छ कि छैन भन्ने कुराले म्याटर गर्ने भएको भएर यो त अहिले एकदमै नन नेगोसिएबल नै हो,
0: बिहेभियर चेन्जकै पाटो पनि हो कि जस्तो लाग्छ कि मलाई यो चाहिँ होइन, किनभने हामीले त्यही टिक बक्स लाउने तर हामीले आफूले इन्टरनलाइज गर्न नसकेको कुरा हो नि त,
1: र यो ओभरनाइट पनि हुँदैन, त्यो पनि अपेक्षा गर्न मिल्दैन, तपाईँले भन्नुभएको जस्तै व्यवहार परिवर्तन गर्ने कुरा त टाइम लाग्छ,
0: कुरा गर्दा गर्दै कति छिटो समय गयो होइन. अब म अन्तिम प्रश्न राख्छु यहाँलाई होइन. अब भनौँ न हाम्रो श्रोता समुदाय अथवा अरू कोही नेपालबाट आउँदै हुनुहुन्छ, अस्ट्रेलिया आउन चाहने हुने यदि चाहनुहुन्छ भने यहाँको केही सन्देश छ प्रोफेसनल महिलाहरू जो चाहिँ अपर्च्युनिटिजहरू अहिले त ग्लोबली खोजिराख्नु भएको हुन्छ नि त्यस्तो महिलाको लागि?
1: मलाई के लाग्छ भने हुन त अस्ट्रेलियाबाट सरी नेपालबाट अस्ट्रेलिया आउने चाहने थुप्रै जमात हुनुहुन्छ होइन. विशेष गरी अझ भर्खरको यङ जेनेरेसनहरू त बाह्र पास गर्ने बित्तिकै भिजा लिएर बसिहाल्न पाए हुन्थ्यो भन्ने ठुलो छ होइन. कहिले कहिले त यो कुरा सम्झिँदा डर लाग्छ, अब त बाह्र पास पछि त नेपालमा कोही पनि बस्दैन होला जस्तो पनि लाग्छ होइन. कस्तो डरलाग्दो भयावह छ यो अवस्था. अब अभियसली अहिलेको जेनेरेसनहरू चाहिँ सकेसम्म बाहिरै पढ्न पाए हुन्थ्यो, बाहिरै आफ्नो करियर बनाउन पाए हुन्थ्यो भन्ने पपुलेसन थुप्रै छ. त्यसको राम्रो नराम्रो पक्ष आफ्नो आफ्नो होला, त्यतातिरको विश्लेषणमा अहिले नजाम होइन. तर विशेष गरी अझ भर्खरको यङ जेनेरेसनहरू त बाह्र पास गर्ने बित्तिकै भिजा लिएर बसिहाल्न पाए हुन्थ्यो भन्ने ठुलो छ होइन. कहिले कहिले त यो कुरा सम्झिँदा डर लाग्छ, अब त बाह्र पास पछि त नेपालमा कोही पनि बस्दैन होला जस्तो पनि लाग्छ होइन. कस्तो डरलाग्दो भयावह छ यो अवस्था. अब अभियसली अहिलेको जेनेरेसनहरू चाहिँ सकेसम्म बाहिरै पढ्न पाए

0: इट्स नेभर लेट टु स्टार्ट समथिङ पनि जस्तो लाग्छ मेरो अनुभवमा, किनभने म पनि अलिकति डराएको थिएँ नेपालबाट अस्ट्रेलिया जाँदाखेरि जिरोबाट सुरु गर्नुपर्छ यो एजमा, अनि थुप्रै चुनौतीहरू सामना गर्नुपर्छ एक्लै, एमआई रेडी भन्ने खालको डर थियो मलाई पनि। तर अब यहाँ आइसकेर अझै पनि सङ्घर्ष गरिरहेको छु म, अझै अहिले एकदम वेल इस्टाब्लिस छु भन्ने मेरो क्लेम त होइन, तर पनि त्यो जुन ट्रान्जिसन हो मेरो, त्यो जुन जुन ट्रान्जिसन थियो त्यो चाहिँ च्यालेन्जिङ त थियो तर रिवार्डिङ पनि छ। त्यही भएर एजले पनि फरक पर्दैन, तपाईँलाई जब चाहिँ आफू रेडी हुनुहुन्छ यो कुनै पनि कुरा स्टार्ट गर्न भने, अनि गो फर इट्स, नेभर लेट टु स्टार्ट एनिथिङ, कहिले पनि ढिला हुँदैन। तपाईँले रियलाइज गर्ने बित्तिकै, जहिले रियलाइज गर्नुहुन्छ त्यो नै राइट टाइम हो नयाँ कुरा सुरु गर्नलाई, होइन? त्यही हो एउटा कुरा। अर्को कुरा भनेको हुन्छ नि, नयाँ देश जाने बित्तिकै, नेपालबाट अस्ट्रेलिया आउने बित्तिकै, अस्ट्रेलिया त पुरै कन्ट्री अफ ड्रिम्स होइन, यहाँ त धेरै अपर्च्युनिटी छ, अब रुखमा पैसा फल्छ टिप्न पाइन्छ भन्ने खालको होइन न्यारेटिभहरू, त्यस्तो हुँदैन। बी प्रिपेयर फर अल द च्यालेन्जेस, होइन, आफूले सुनेको नसुनेको सबै खालको च्यालेन्ज आउन सक्छ, आफूलाई एकदमै प्रिपेयर्ड बनाएर आउनु भयो भने ट्रान्जिसन चाहिँ इट्स नट डिफिकल्ट।
1: थ्याङ्क यू अनुजी, एकदम इन्सपिरेसनल कुराकानी भयो होइन, यहाँको अमूल्य समय अनि मोटिभेसनल सेयरिङको लागि धेरै धेरै धन्यवाद। अब मौका मिल्यो भने फेरि अर्को चोटि बसौँला।
0: हस् प्रतीक्षाजी, धन्यवाद मलाई यो मौका दिनुभयो, पहिलोचोटि रेडियोमा एज अ गेस्ट कुरा राख्न पाएँ। थाहा छैन कतिको यो सोल हुन्छ, तर आई रियली इन्जोय यो कन्भर्सेसन। थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी।
1: अनु उपाध्यायसँगको आजको प्रेरणादायी कुराकानी यतिमै समापन गर्छौँ। नन प्रफिट सेक्टर, जेन्डर एन्ड सोसियल इन्क्लुजन सम्बन्धित निकै रोचकपूर्ण कुराकानी अनि एक्सपिरियन्स सेयरिङहरू हामीसँग अनुजीले गरिदिनु भयो। तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्र 2XFM 98.3 पिपल पावर्ड रेडियोमा। म प्रतिष्ठा, आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्ना र आफ्नोको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय फेरि रमाइला गीत र कुराकानी सहित भेट्नेछौँ। बिहिबार साँझ 8 बजे 98.3 2XFM मा जाँदा जाँदै दिनेश ढकालको कालो केसमा रेली माई।